0: یہ آکاشوانی کی اردو سروس ہے، اب خبریں نشر ہوں گی۔
1: یہ آکاشوانی ہے، اب آپ عبد المالک سے خبریں سنیے۔ صدر جمہوریہ دروپدی مرمو نے پولیس فورسز سے اپیل کی ہے کہ وہ شہریوں پر زیادہ توجہ دیں اور حساس طبقات کے تئیں زیادہ حساس رویہ اختیار کریں۔ امریکہ اور ایران کے درمیان غیر مستحکم جنگ بندی کشیدگی کا شکار ہے، کیونکہ دونوں ہی ملکوں نے اسٹریٹجک طور پر اہم آبنائے ہرمز کے نزدیک ایک دوسرے پر پھر سے حملے کرنے شروع کر دیے ہیں۔ بھارت اور چین کی سرحدی امور سے متعلق صلاح مشورے اور تالمیل کے لیے ورکنگ میکانزم کی 35ویں میٹنگ میں دونوں ملکوں نے سرحدی علاقوں کی صورتحال کا جائزہ لیا اور امن برقرار رکھنے کی غرض سے کی گئی پیش رفت پر اطمینان کا اظہار کیا۔ آج ملک اور بیرون ملک میں مذہبی عقیدت اور جوش و خروش کے ساتھ قربانی کا تہوار عید الاضحی منایا جا رہا ہے، اور بیڈمنٹن میں پی وی سندھو اور لکشیہ سین کے علاوہ سنگاپور اوپن کے سنگلز کے کوارٹر فائنل میں پہنچ گئے ہیں۔ اب خبریں تفصیل سے۔ صدر جمہوریہ دروپدی مرمو نے آج گینگ ٹوک کے پالجور اسٹیڈیم میں منعقدہ النکرن پریڈ کے موقع پر سکم پولیس کو باوقار پریزیڈنٹس پولیس کلر سے نوازا۔ اس کے ساتھ ہی سکم اس اعزاز سے سرفراز ہونے والی ملک کی 15ویں ریاست اور شمال مشرق کی 30ویں ریاست بن گئی ہے۔ اس موقع پر اظہار خیال کرتے ہوئے صدر جمہوریہ نے پولیس فورس پر زور دیا کہ وہ شہریوں کو زیادہ اہمیت دیں، نیز عوام اور خاص طور پر خواتین، غریب افراد اور بچوں کے معاملوں میں حساسیت کا مظاہرہ کریں۔ انہوں نے جدید ترین ٹیکنالوجی کا استعمال کرتے ہوئے سائبر جرائم، آن لائن دھوکہ دہی اور ڈی فیک سے متعلق خطرات سے نمٹنے کی غرض سے ہمیشہ تیار رہنے کی ضرورت پر زور دیا۔ صدر جمہوریہ نے امن و قانون برقرار رکھنے اور قدرتی آفات سے نمٹنے میں سکم پولیس کے کردار کی ستائش کی۔ دا پریزیڈنٹس پولیس کلر، غیر معمولی خدمات، نظم و ضبط اور ملک کے لیے خود کو وقف کر دینے کے اعتراف میں پولیس فورس کو عطا کیا جانے والا ملک کا اعلی ترین رسمی اعزاز ہے۔ اس دوران سکم کو باضابطہ طور پر ایک مکمل خواندہ ریاست قرار دے دیا گیا ہے۔ یہ اعلان صدر جمہوریہ دروپدی مرمو کی موجودگی میں گینگ ٹوک میں سکم یونیورسٹی کے جلسہ تقسیم اسناد کے دوران کیا گیا۔ وزیر اعظم نریندر مودی نے سوچ بھارت مشن 2.0 کی مؤثر عمل آوری کی ضرورت پر زور دیا اور کہا کہ مشن کا مقصد بنیادی ڈھانچے کی تشکیل سے کہیں آگے کی طرف بڑھنا ہے اور اصل مقصد مسلسل نگرانی، شہریوں کی شراکت داری اور مختلف فریقین کے درمیان تال میل کے ذریعے ٹھوس نتائج کو یقینی بنانا ہے۔ نئی دلی میں 51ویں پرگتی میٹنگ کی صدارت کرتے ہوئے جناب مودی نے ریاستوں سے کہا کہ وہ فضلے کو قابل استعمال بنانے کے پلانٹس اور گوبر دھن پلانٹوں سمیت ٹھوس فضلے کے بندوبست سے متعلق بنیادی ڈھانچے کی تکمیل کے کام میں تیزی لائے۔ میٹنگ کے دوران وزیر اعظم نے 9 ریاستوں کے لیے 30,000 کروڑ روپے مالیت کے ریلویز، بجلی اور سڑک کے شعبوں سے متعلق اہم بنیادی ڈھانچے کے پروجیکٹوں کا جائزہ لیا۔ توانائی کے شعبے کے پروجیکٹوں کا جائزہ لیتے ہوئے وزیر اعظم نے شہروں، رہائشی علاقوں اور سرکاری اداروں پر، خاص طور پر شہری علاقوں میں چھتوں پر شمسی پینلز کی تنصیب کاری کے کام میں تیزی لانے کی ضرورت پر زور دیا۔ وزیر اعظم نے دریاؤں کو باہمی طور پر جوڑنے کے پروجیکٹ کین بیتوا کا جائزہ لیتے ہوئے کہا کہ یہ پروجیکٹ دیگر ریاستوں کے لیے ایک ماڈل کے طور پر تعمیر کیا جانا چاہیے، جن میں بین ریاستی پانی سے متعلق معاملات کو باہمی تعاون، بر وقت منظوری، ٹیکنالوجی پر مبنی نگرانی کے نظام کے ذریعے مشن کی طرز پر عمل آوری کی جانی چاہیے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ امریکہ اور ایران کے درمیان غیر مستحکم جنگ بندی کو اس وقت سب سے بڑا جھٹکا لگا جب دونوں ملکوں نے آبنائے ہرمز کے نزدیک ایک دوسرے پر براہ راست فوجی حملے کیے، جو اسٹریٹجک طور پر کافی اہمیت کا حامل ہے۔ آج صبح سویرے امریکی فوج نے ایران کے 4 ڈرونز کو ناکارہ بنا دیا، جو اس کے مطابق آبنائے ہرمز کے نزدیک امریکی فوج اور اس کے تجارتی جہازوں کے لیے خطرہ بنے ہوئے تھے۔ ایران 5ویں ڈرون داغنے کی بھی تیاری کر رہا تھا۔ امریکی سینٹر کمانڈ نے اپنی کارروائی کو قطعی طور پر دفاعی بتایا اور جنگ بندی برقرار رکھنے کا ارادہ ظاہر کیا۔ ایران کے پاسداران انقلاب نے بندر عباس کے نزدیک امریکی حملوں کی تصدیق کی ہے اور کہا ہے کہ اس نے امریکی فوجی اڈے کو نشانہ بنا کر جوابی کارروائی کی ہے۔ हालांकि पासदाराने इनकलाब ने जिस अड्डे को निशाना बनाया उसकी निशानदेही नहीं की है। दोनों मुल्कों की जानिब से एक दूसरे के खिलाफ फौजी कार्रवाई से सफारती कोशिशों को धचका लगा है जो वाशिंगटन और तेहरान के दरमियान अब भी जारी हैं। चार दिन पहले ही अमरीकी सदर डोनाल्ड ट्रंप ने कहा था कि दोनों मुल्क मौजूदा जंगबंदी को 60 दिन तक बढ़ाने से मुतालिक माहिदे को हतमी शक्ल देने के करीब पहुंच गए थे। अलबत्ता व्हाइट हाउस ने समझौते के एक मुसवदे से मुतालिक ईरानी सरकारी मीडिया के दावे को मुस्तरद कर दिया और उसे पूरी तरह गलत बताया है, जिससे बातचीत के इम्कान कम होते दिखाई दे रहे हैं। अब नए हुरमुज के नजदीक अमरीका ईरान जंगबंदी बरह रास्त फौजी महाजराई में तब्दील हो गई है जो पहले ही कशीदगी का शिकार थी। अमरीकी सेंट्रल कमांड ने इतला दी है कि अमरीकी फौजों ने ईरान के चार ड्रोन्स को मार गिराया जो तजारती जहाजों को निशाना बना रहे थे और उसके बाद बंदर अब्बास में मिजाइल लॉन्च करने वाली एक साइट को तबाह कर दिया गया। ईरान के पासदाराने इनकलाब ने अमरीका के एक फौजी अड्डे पर हमला करके जवाबी कार्रवाई करने का दावा किया है। कुवैत के फजाई दिफाई निजाम को भी फाल कर दिया गया है जो दुश्मन के मिसाइल को रोक रहा है। इसी दौरान यह बहरान कंट्रोल से बाहर होता दिखाई दे रहा है। दूसरी जानिब इसराइली फौज ने अप्रैल में हुई अलहदा जंगबंदी के बाद से लबनान में लोगों से निकल जाने के सिलसिले में अपना सबसे बड़ा हुक्म जारी किया है। जनूबी जारानी दरिया में तमाम शहरियों को हुक्म दिया गया है कि वो इसराइली सरहद से तकरीबन 40 किलोमीटर दूर निकलकर फौरन शिमाल की तरफ चले जाएं। इसराइल की फौज ने इस पूरे जोन को एक जंगी इलाका करार दिया है और कहा है कि वो हिजबुल्ला के खिलाफ इंतहाई कुव्वत के साथ कार्रवाई करेगा। भारत और चीन ने सरहदी इलाकों में सूरत हाल का जायजा लिया और अमन बरकरार रखने की गरज से की गई पेशरफ्त पर इत्मीनान का इजहार किया। दोनों मुल्कों ने कल पीजिंग में भारत चीन सरहदी उमूर से मुतालिक मुशावरत और तालमेल के लिए कायम वर्किंग निजाम की 35वीं मीटिंग के दौरान सूरत हाल का जायजा लिया। भारतीय वफद की क्यादत मशरकी एशियाई मुल्कों के उमूर के शोबे के ज्वाइंट सेक्रेटरी सुजीत घोष ने की, जबकि चीन की वजारत खारजा के बाउंड्री एंड ओशियानिक उमूर के महकमे की डायरेक्टर जनरल हु यांगकी अपने मुल्क की वफद की क्यादत कर रही थी। वजारत खारजा ने कहा कि ये मुजाकरात तामीरी और मुफीद रहे। तरफेन ने हदबंदी, सरहदी बंदोबस्त, तरीके अमल की तरतीब और सड़क के दोनों जानिब इश्तराक से मुतालिक उमूर पर तबादला ख्याल किया। वजारत ने बताया कि भारतीय वफद ने सड़क के आर पार बहने वाले दरियाओं से मुतालिक माहिरीन की सतह के निजाम के बारे में जल्द मीटिंग बुलाने पर जोर दिया। मीटिंग के दौरान तरफेन ने सिफारती और फौजी सतहों पर बाजाबता तबादले और रवाबित बरकरार रखने से इत्तेफाक किया। इसहार और कुर्बानी का त्यौहार ईद उल अजहा या बकरीद आज मुल्क के मुख्तलिफ हिस्सों में मजहबी अकीदत और जोश खरोश के साथ मनाई जा रही है। अकीदतमंद ईदगाहों और अहम मसाजिद में ईद की नमाज अदा की, बाद में लोगों ने एक दूसरे से गले मिलकर ईद की मुबारकबाद दी। कौमी राजधानी दिल्ली में ईद की खसूसी नमाज जामा मस्जिद, फतेहपुरी मस्जिद और शाही ईदगाह में अदा की गई। ईद उल अजहा हजरत इब्राहिम अलैहिस्सलाम की उस अजीम कुर्बानी की याद में मनाई जाती है जब वो अल्लाह ताला के हुक्म की तामील में अपने इकलौते बेटे को कुर्बान करने के लिए तैयार हो गए थे। सदर जमहूरिया द्रौपदी मुर्मू, नायब सदर जमहूरिया सीपी राधाकृष्णन और वजीर आजम नरेन्द्र मोदी ने इस मौके पर मुल्क के लोगों को मुबारकबाद पेश की है। उत्तर प्रदेश में